विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml

ले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्स्ट्रोजमा क्लिनामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार

भाषामा विश्वसनीय स्वास्थ्य जानकारी आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिट गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO

यदि बानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त

तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज 340 ग्राम, सामग्री समृद्ध ब्रिज गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटाली

बाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सडर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको

प्रतिशत डेट स्ट्रोथमा क्लिन्डामाइसिन इन्जेक्सन युएसपी प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो

स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार

तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिट गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता

सामग्री समृद्ध वृद्ध गरिएको एक बेल कारण तिललाई गण्डक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो फुल तौल 12 औज 340 ग्राम, सामग्री समृद्ध वृद्ध गरिएको एक बेल कारण तिललाई गण्डक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ

प्रोथमा क्लिन्डामाइसिन इन्जेक्सन युएसपी प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिट गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र

फेरि प्रमाणित गर्छ। युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँ युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो, फुल तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँ युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन

हरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनी सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिनामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको

स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो, फुल तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबै

सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड फुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ।

सुनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 औज 340 ग्राम सामग्री समृद्ध ब्लिक गरिएको एक बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ब्याक्सडर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 औज 340 ग्राम सामग्री समृद्ध ब्लिक गरिएको एक बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। हात धुनु साबुन र सफा पानीले हात धुनु रोग

लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सडर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्रिज गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ

सिङ्गल डोज कन्टेनरमा 5% डेक स्ट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन युएसपी प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दैछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 mg/ml 900 mg आरएक्स मात्र सेन्ट फिर्ता गर्दैछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन

पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ।

कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरू

सुनबाट औषधि फिर्ता ब्याग सदर हेल्थ केयर कर्पोरेशनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिट गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ब्याग सदर हेल्थ केयर कर्पोरेशनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्स

सेलिब्रेट ठुलो फुल तौल 12 औँस 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने। प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुल तौल 12 औँस 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू,
चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो फुक तौल 12 औँस, 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्।
प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औँस, 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु।
साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्स्ट्रोजमा क्लिनामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औँस, 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन।
पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औँस 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु।
विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औँस, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो,
आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो, फुल तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन।
विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सडर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो थुक तौल 12 oz 340 g सामग्री समृद्ध ब्रिज गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्।
नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्।
यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मदत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मदत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु।
खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई

दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्।

यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु।
खोपहरूले शरीरलाई दाग्रा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ,
घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो,
आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ।
आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मदत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु।
तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफूल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफूल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्।
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्।
सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ।
साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो फुल तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ।
यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिट गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन।
यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो थुक तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट

340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली निस्कनाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको बेल कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली निस्कनाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम

कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो, फुल तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ।
जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने। प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि।
यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने। प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ।
निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने। प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु।
विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दूधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दूध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिनामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 औँस 340 ग्राम सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दूधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दूध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू।
गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औज, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन, तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो फुट तौल 12 oz 340 g सामग्री समृद्ध ब्लिक गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 ml
एमएल 900 एमजी आरएक्स मात्र सेन्ट फिर्ता गर्दैछ। कारण सिजिएमपी विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो थुक तौल 12 औज 340 ग्राम सामग्री समृद्ध ब्रिज गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml 12 mg ml 900 mg RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल इटालियन र फ्रान्सेली ब्रेड ठुलो थुक तौल 12 औज 340 ग्राम सामग्री समृद्ध ब्रिज गरिएको एक बेल। कारण
तिनलाई गण्डक कथनमा घोषणा गरिएको छैन, तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ, र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्कले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, फुलो फुल तौल 12 औज 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई गण्डक कथनमा घोषणा गरिएको छैन, तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ, र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ।
आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml RX मात्र सेन्ट फिर्ता गर्दछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 औँस, 340 ग्राम, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्।
तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो

उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ब्याक्सटर हेल्थ केयर कर्पोरेसनले ग्यालेक्सी 50 ml सिङ्गल डोज कन्टेनरमा 5% डेक्सट्रोजमा क्लिन्डामाइसिन इन्जेक्सन USP प्रति 50 ml, 12 ml, 900 ml, RX मात्र सेन्ट फिर्ता गर्दैछ। कारण CGMP विचलन। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता बोलाउने प्रिन्स बेकरी इन्क्ले प्रिन्स इटालियन ब्रेड फिर्ता बोलाउँदैछ। तिल, इटालियन र फ्रान्सेली ब्रेड, ठुलो फुट तौल 12 oz 340 g, सामग्री समृद्ध ब्लिच गरिएको एक बेल। कारण तिललाई घटक कथनमा घोषणा गरिएको छैन तर पहिचानको कथनमा घोषणा गरिएको छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ।